षडक्षरमित उपददादिषट्छन्दागस्य षट्षडक्षरा बृहति बृहति खलु वै छन्दागुंसिस्वाराच्यमानसे जगदीस्वाराच्यैयस्यैता उपदीयन्ते भजवो वै बृहति भजवो वा एतदक्ष्यस्तस्मादेतस्याञ्चित्यामेव